0: अमड़ सिंध जे सींध में एक चमकंदड़ सितारो
1: डुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
0: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतुनि जे बीमारियुनि जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद
1: रोजानो सुबुह जो 10 खां रात जो 10 बजे ताईं मरीजन जो इलाज कंदी
0: औलाद जो न थियण औरतुनि जे मखसूस बीमारियुनि हीअ में सूर चेल में सूर रत जो घटि थियण कमज़ोरी ऐं औरतुनि ऐं ॿारनि जो इलाज ऐं अल्ट्रासाउंड कंदी आहे ऐं नॉर्मल डिलीवरी पिण कई वञे थी ऐं डॉक्टर अनम सईद अल्ट्रासाउंड स्पेशलिस्ट अल्ट्रासाउंड कंदी आहे
1: एड्रेस अमा आशा अस्पताल नोतकाणी चौक मातली वधीक मालूमात लाइ 2347-3141-230 केश ऐं किस्तन ते प्रीकास्ट RCC घरनि जूं पकियूं छिटियूं लॻाइण लाइ ख़ुशख़बरी छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितियूं पकियूं हुजनि त केश ऐं किस्तन ते 50 साल गारंटी सां छितियूं लॻरायो सीमेंट जी जाली ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो मोबाइल नंबर 03002962435 एड्रेस टंडो गुलाम अली रोड मातली
2: मातली के हो तो आवाज भी मातली की है
3: सुनते रहो GFM 90.4
4: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम रब्बि शरहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली وَإِنَّهُ مَفَاتِحُ الْغَيْبِ اور اس کے پاس ہیں غیب کی کنجیاں لا يعلمها الا هو نہیں علم رکھتا ان کا مگر وہی کون وہی اللہ سبحانہ وتعالی حدیث میں آتا ہے کہ مفاتح الغیب 5 ہیں قیامت کا علم بارش کا نزول رحم مادر میں شکل آئندہ کل میں کیا ہوگا موت کہاں آئے گی ان پانچوں امور کا علم اللہ کے سوا کسی کو نہیں نبی صلی اللہ علیہ وسلم نے غیب کا علم معلوم کرنے

0: It's 12 p.m. This time check is brought to you by
1: Bank Al Habib. Rishta Bharose Ka.
2: अब आप सुनेंगे GAFM Network पर KTN News.
3: रियासतूं सब स्ट्रेटेजिक संजीदगी जो मुजाहरो कन थियूं ऐं भारती ॾखण क़यादत ॾखण एशिया ते हिकु ॿिए बोहरान या जंग लिखण खां पासो करे. ख़बरदार कयो आहे त ईरान जल्द खां जल्द जंग बंदी करे वठे हुन जे हक़ में बहितर साबित थींदो. जेकॾहिं जल्द अमन मुआदो तय न थियो त ईरान खे तमामु ॾुखे वक़्त खे मुंहुं ॾियणो पवंदो, जेको हुन जे वेझो पहुची चुको आहे. अमरीकी अख़बार न्यूयॉर्क टाइम्स दावा कई आहे त अमरीका ऐं इसराइल जे ईंदड़ हफ़्ते ईरान ते हमले जी तयारी मुकमल करे वरिती आहे. हमला ईंदड़ हफ़्ते ॿीहर शुरू थी सघनि था. अमरीकी अख़बार मूजिबि विचो भर जे ॿिनि आला उहिदेदारनि चयो आहे त इसराइल ऐं अमरीका मुख़्तलिफ़ अस्करी ऑप्शन ते गौर करे रहिया आहिनि, जिन में ईरान जी फ़ौजी ऐं बुनियादी ढांचे ते वरी बमबारी, नारफार्स में वाक़े ईरान जे अहम तेल बरामदी मर्कज़, खारिज आइलैंड ते कब्ज़े ऐं ईरानी सरज़मीन ते कमांडो शामिल आहे. वफ़ाक़ी करू वज़ीर मोहसिन नक़वी जी तेहरान में ईरानी हमनसब सां मुलाक़ात. ॿतरफ़नि लाॻापनि खे सूरतहाल ते ॻाल्हि ॿोल. ईरानी घरू वज़ीर सिकंदर मोमनी पारां खिते में अमन जे क़याम लाइ पाकिस्तान जे तामीर किरदार जी वाखाण. सिकंदर मोमनी अमरीका ऐं ईरान विच में जारी चिकटाण दौरान फील्ड मार्शल सदा सुमनियुनि जी कोशिशुनि खे बि साहरायो. ॿिन्ही घरू वज़ीरनि जे सहकार जारी रखण वारे अज़म जो वर्चाव कयो. तेहरान पहुचण ते सिकंदर मोमनी मोहसिन नक़वी जो आदर भाव कयो. तवनाई जी सप्लाई बाबति रुकावटनि सूरतहाल वकार रही, मुआशी तरक़ी मुतासिर थींदी. वॾे पैमाने ते ढिघी मुदे लाइ मुआशियूं ॾुखियायूं पैदा थींदियूं. गडि॒यल क़ौमनि जे मुआशी ऐं समाजी काउंसिल जे इजलास दौरान पाकिस्तानी नुमाइंदे आसिम इफ्तिखार चयो आहे त हाणोकी आलमी तवनाई ऐं सप्लाई में ईंदड़ रुकावटनि जा असर दुनिया जे हर खिते मैशियत में महसूस कया पिया वञनि. माण्हुनि जूं क़ीमतूं 2025 जे सरासरी भेट में ॿिनि खां वधी पयूं आहिनि. वधीक 3.2 करोड़ माण्हू गुरबत में वञण जो ख़तरो पैदा थी वियो आहे. ओलह एशिया जा मुल्क हिन बहरान में सिधी रीति शामिल न आहिनि पर असर बर्दाश्त करे रहिया आहिनि. तकरार सबबि सभ खां वधीक मुतासिर मुल्कनि में पाकिस्तान बि शामिल आहे. सदर आसिफ अली ज़रदारी चयो आहे तमाद जोगी राब्तेकारी मुआशी तरक़ी अवामी ख़िदमतनि खे गति ॾियण लाइ अंतर आहे. डिजिटल राब्ता अॼु तालीम, सिहत, वापार ऐं अवामी ख़िदमत जी बुनियादी ज़रूरत बणजी चुका आहिनि. पर्यावरण इलाक़नि में डिजिटल पहुच मुआशी मौक़नि ऐं ॼाण ताईं पहुच जो अहम ज़रियो आहे. टेली कम्यूनिकेशन ऐं इन्फॉर्मेशन सोसाइटी जे आलमी ॾियारे ते सदर ज़रदारी आईटी पीटीए मोबाइल ऑपरेटर जी ख़िदमतनि जी वाखाण कंदे त हुकूमत समूरे मुल्क में डिजिटल पहुच ऐं राब्तनि खे गति ॾियण लाइ कोशिशूं वठी रही आहे. पाकिस्तान टेलीकॉम वापेदारनि जो अंग 205 मिलियन खां पार थी चुको आहे. मुल्क में ब्रॉडबैंड वापेदारनि जो अंग वधी 161 मिलियन खां वधीक आहे. सिंध जे 9 ज़िलनि में मकानी इदारनि जी नंढी चूंड लाइ पोलिंग जारी. पोलिंग जी अमल बिना कंहिं वक़्फ़े जे शाम 4 वॻे ते जारी रहंदो. हैदराबाद, जामशोरो, चावल, सखर, नौशरफरोज, मीरपुर खास, जेकमबाद ऐं घोटके ज़िलनि में नंढे चूंड लाइ पोलिंग जारी. ख़ैरपुर नातन शाह जे यूसी बुरडा, मीरपुर बुरलो जे यूसी राजापुर, ठारू शाह जे यूसी मोलण ऐं सेवण जे यूसी चना ते वोटिंग जो अमल जारी. सिक्योरिटी जा सख़्त इंतज़ाम. दादू जे ऐं कोडीजी में मीरबाग केनाल मां ॿिनि ॼणनि जे हथियल तशद थियल लाश जी सुञाणप न थी सघी. पुलिस बि लाश खैरपुर सिविल अस्पताल जे सरदखाने हवाले करे छॾिया. पुलिस मूजिबि लाश जी हालत ख़राब हुजण सबबि बायोमेट्रिक ज़रिए बि सुञाणप मुमकिन न आहे. सुञाणप न थियण सबबि जांच में ॾुखियाऊं पेश अची रहियूं आहिनि.
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज.
4: सिंध का है ये मुनफरिद एजाज, तहजीब की रखवाली और मेहमान नवाज. GAFM 88 नेटवर्क,
5: सिंध की आवाज.
6: अस्सलाम वालेकुम,
5: میرا نام پروفیسر محسنہ نور ابراہیم ہے اور میں پاکستان کے سب سے بڑے ہاسپٹل نیشنل انسٹیٹیوٹ آف چائلڈ ہیلتھ میں بچوں کے شعبہ صحت سے وابستہ ہوں. میں والدین سے درخواست کروں گی کہ اپنے بچوں کو جو کہ 5 سال تک کی عمر کے ہیں ان کو پولیو کے قطرے پلوائیں, چاہے آپ نے ان کو پہلے بھی پولیو کے قطرے پلوائے ہوئے ہوں. یہ پولیو کے قطرے ان کی امیونٹی یا ان کی قوت مدافعت کو اور بہتر کریں گے تاکہ وہ پولیو سے لڑ سکیں.
6: خوشخبری خوشخبری صاف ۽ شفاف پاڻي صحت مند زندگي جي ضمانت.
7: اوان جي پنهنجي شهر ماتلي ۾ سندھ پيور ڊرنڪنگ واٽر 1.5 سال کان خدمت ڪري رهيو آهي. سندھ پيور ڊرنڪنگ واٽر اعتماد جو نالو منرل واٽر اوزينيٽيڊ يوريفيٽيڊ
6: جيڪو پيش ڪري ٿو 330 ملي ليٽر 500 ملي ليٽر 1.5 ملي ليٽر پاڻي جي بوتل
7: 6 ليٽر پاڻي جي بوتل ۽ ٻيون پاڻي جو بوتلون متعارف ڪرائي رهيو آهي.
6: ان کان علاوه اسان وٽ ريفل جي سهولت پڻ سستي اگتي موجود آهي.
7: اوان جي اعتماد کي قائم ڪندي اوان جي ضرورت جو خيال رکندي
6: آفيس هجي يا گھر يا کاروبار شادي ۽ ٻين تقريبات لاءِ هاڻي اسان سان رابطو ڪريو. اسان وٽ ماتلي شهر واسل لاءِ هوم ڊليوري جي سروس پڻ موجود آهي. وڌيڪ معلومات لاءِ موبائل نمبر 0371800-3920.
7: ايڊريس سندھ پيور ڊرنڪنگ واٽر ويجھو سونيري بينڪ بدين روڊ ماتلي.
6: خوشخبری خوشخبری اواں جی پنجے شہر ماتلی میں اواں جی جاتل سنیاتل ایوان میڈیکل سینٹر میں ہانے ہر قسم جا آپریشن کیا ونجن تا, جے میں
7: سیزر نارمل ڈیلیوری انڈے پتے مسانے بیا مختلف قسم جا آپریشن کیا ونجن تھا جے لائے مختلف قسم جا ماہر ڈاکٹر اے سرجن 24 کلاک موجود ہوندا
6: جتے ڈاکٹر آفتاب ایوان جنرل فزیشن روزانو منجت 2 وگے کھا رات 8 وگے تائی مریضن جو معائنو کندا گائناکالوجسٹ ائی عورتن جے بیمارن جی ماہر ڈاکٹر راہلا بھٹی
7: ائی گائناکالوجسٹ ائی عورتن جی بیمارن جی ماہر ڈاکٹر ڈاکٹر ناہید آفتاب
6: ائی ڈاکٹر حمید اللہ پٹھان نیورو سرجن اربا مینجن 2 وگے کھا شام 4 وگے تائی ڈاکٹر ظہور احمد میمن دماغی بیمارن جو ماہر مینجن 12 وگے کھا 1 وگے تائی مریضن جو علاج کندا
7: ائی ڈاکٹر سجاد احمد نیورو فزیشن راچر جے ڈی مینجن 2 وگے کھا 3 وگے تائی مریضن جو معائنو کندا ڈاکٹر قمبر لگاری جنرل سرجن ایسوسیٹ پروفیسر لیاقت یونیورسٹی ہاسپٹل حیدرآباد.
6: ایڈریس ایوان میڈیکل سینٹر نزد نوتکاری چوک بدین روڈ ماتلی.

0: ओके जनाब, आप सब वापस आ चुके हैं दोबारा से आप लोगों के पास और आप सुन रहे हैं GFM 88 नेटवर्क। हमारे साथ मौजूद है जनाब यहाँ पर सखर, मोरो, मीरपुर खास, मटियारी, सकरन, मेहरापुर, मातली और लाड़काना के लाइव स्टूडियो से प्रोग्राम सुन रहे हैं व्हाइट एज एंटी स्किन ब्यूटी शो। स्पॉन्सर्ड किया जा रहा है व्हाइट एज ब्यूटी प्रोडक्ट्स एंटी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। तो बिल्कुल जी, आप इस्तेमाल करते जा रहे हैं, खूबसूरत होते जा रहे हैं, खूबसूरती में और ज्यादा आगे बढ़ते जा रहे हैं। तो यहाँ पर आप लोगों को बता भी इतने ज्यादा प्यारे प्रोडक्ट्स के बारे में रही हूँ ताकि आप इस्तेमाल कर सके और अपने इस्तेमाल करने के बाद जो है ना हमें जरूर बताएं कि आप लोगों को रिजल्ट्स किस तरह मिले हैं और किस तरह आप लोगों का फीडबैक है जनाब इन प्रोडक्ट्स को लेकर। तो यहाँ पर पहले मैंने आप लोगों को व्हाइट एज ब्यूटी प्रोडक्ट्स के बारे में बताया ना, तो अभी आप लोगों को डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में बताऊंगी। तो डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोग जानते हैं कि डी स्किन ब्यूटी प्रोडक्ट्स में आप लोगों के लिए सिर्फ दो प्रोडक्ट है, जैसे कि डी स्किन ब्यूटी क्रीम है और डी स्किन का फेस वॉश है। ये दो प्रोडक्ट्स अभी तैयार किए गए हैं। अगर आप मजीद जो है ना अच्छा वाला इन्हें प्यार दिखाते हैं, अच्छे वाले प्रोडक्ट का जो है ना वो रिव्यू देते हैं, अच्छी अच्छी आप प्रोडक्ट जो है ना वो इस्तेमाल करके उन्हें बताते हैं, तो ये मजीद प्रोडक्ट्स में जो है ना वो इजाफा करते जाएंगे। तो आप लोगों के लिए चाहे आप फेस वॉश लगाना चाहते हैं तो डी स्किन का फेस वॉश मौजूद है, अगर आप डी स्किन की ब्यूटी क्रीम लगाना चाहते हैं तो बिल्कुल जी ब्यूटी क्रीम भी मौजूद है, अगर दोनों लगाना चाहते हैं तो बिल्कुल जी दोनों लगाते जाइए। और साथ ही साथ अगर आप अपने करीबी जनरल स्टोर्स पर अवेलेबल कराना चाहते हैं तो आपके लिए नंबर है जनाब 03 15 799 0595। ये नंबर आप लाजमी डायल कीजिए ताकि आपके करीबी जनरल स्टोर्स पर भी ये तमाम प्रोडक्ट्स अवेलेबल होने चाहिए और आप इजीली वहां से जाकर परचेज कर सकें। तो जाइए परचेज कीजिए, इस्तेमाल कीजिए, खूबसूरत हो जाइए, खूबसूरत रहिए, क्योंकि ये आपका हक है, आप डिजर्व करते हैं। तो अच्छे वाले प्रोडक्ट्स आप लोगों को पता होने चाहिए कि कौन से प्रोडक्ट है जिनमें डी स्किन की ब्यूटी क्रीम है। और डी स्किन ब्यूटी क्रीम जो है ये विटामिन ई बीट से तैयार शुदा है, दो रातों में आप लोगों को रिजल्ट देने वाला प्रोडक्ट है जनाब, क्या बात है, समझ रहे हैं। दो रातें बस आप इस्तेमाल करेंगे आप लोगों को ना बहुत ही अच्छे रिजल्ट्स मिल जाएंगे। और उसके अलावा माइक्रो बीड्स फार्मुलेशन से तैयार शुदा है, आपके चेहरे के डार्क सर्कल्स रिमूव हो जाएंगे, आपके चेहरे पर जो निशानात होते हैं वो खत्म हो जाएंगे, आपकी स्किन जो है वो ग्लोइंग हो जाएगी, ब्यूटीफुल हो जाएगी और आप ग्लो करते रहेंगे। तो डी स्किन ब्यूटी क्रीम जो कि आप इजीली कहीं से भी जाकर परचेज कर सकते हैं, तो जाइए परचेज कीजिए, इस्तेमाल कीजिए और खूबसूरत हो जाइए। साथ में अगर आप डी स्किन का फेस वॉश लगाना चाहते हैं तो वो भी लगाइए जनाब, वो भी बहुत ही अच्छा और बहुत ही जबरदस्त क्वालिटी का फेस वॉश है। और अगर आप इस्तेमाल करते हैं तो हमें बताइए कि आपको रिजल्ट्स कैसे मिलते जा रहे हैं। ओके, सो मैंने आज के प्रोग्राम में आप लोगों से सवाल पूछा है कि आप मुझे बताएं कि क्या आप भी क्या कभी बिला वजह जो है ना वो तैयार हो जाते हैं, या फिर आप ऐसे है कि तैयार होने में आपको थोड़ा सा टाइम लगता है कि नहीं भाई हाँ तैयार छूते हूँ बला गड़ो जरूर। कुछ लोग तो ऐसे होते, मैंने देखे शादी ब्याह हो, कोई इवेंट हो, तब भी वो जो है ना वो कम तैयार होते हैं। और कुछ लोग बड़ी ऐसे होते हैं ना कि बस कुछ भी हो, कुछ हो ना हो, बस वो हमेशा तैयार रहते हैं, तो ये अच्छी बात होती है। वैसे तैयार रहा करें, हमेशा ब्यूटीफुल रहा करें। और ये एक और पर्सनल मेरी बात मैं आप लोगों के साथ शेयर करूंगी, लेकिन थोड़ी देर के बाद शेयर करूंगी। यहाँ पर जो है ना आज हम कॉल्स लेने वाले हैं, ठीक है, प्रोग्राम में। ओके, सो कॉलिंग वाला सेगमेंट हम जरा स्टार्ट कर लेते हैं। कॉलिंग नंबर हमारे प्रोग्राम का होने वाला है 03322132 and 88। सो 03322132 and 88 के ऊपर आप हमें लाइव कॉल कर सकते हैं, कॉल करेंगे और बताएंगे कि आप हमें कहाँ से सुन रहे हैं और आप इस्तेमाल कर रहे हैं नहीं व्हाइट एज के प्रोडक्ट्स या फिर डी स्किन ब्यूटी प्रोडक्ट्स, ये बताने के लिए भी आप हमें कॉल कर सकते हैं। और उसके अलावा जो है ना हम बातें करेंगे, और अगर आप भी कॉल कर रहे हैं तो बिल्कुल आपकी कॉल हम पिक करते हैं। यहाँ पर फर्स्ट कॉल हमारे प्रोग्राम में आ रही है तो हम जरा पिक करेंगे और देखेंगे फर्स्ट कॉलर कौन हमारे साथ मौजूद है। जनाब हेलो, अस्सलाम वालेकुम।
1: वालेकुम
0: सलाम, के रस सगट मौजूद आप? दुआ तव मुझी बुधी छो सब दुआ मुझी तव ये चवंदा ना मानू केंजी दुआ लगी थे दा मुझी दुआ लगी थे बिल्कुल वाई सो मुझी दुआ थे अरे दुआ दे हाल वाल केड़ो प्रोडक्ट लगाई थी कोन लगाई थी छा कयो थई
1: लवली लवली थी
0: लवली वरती थई
1: हां वठो थी आया
0: थोड़ा ये पार पता दे जे मके खबर पे त तू वाके लवली वठी आई या
1: वादी भी सेंटर देखे मुदन का हुए वर मुठी गा कर मई
0: हेलो ये न कर बाबा ये न कर दुआ दिस अच्छा टॉपिक ते दुआ छा चवंदी
1: आ मु हे रे जाऊ सब
0: टॉपिक यो आहे त छा तव्हां कॾहिं ईअं बिना वजह तयार थींदा आहियो? कुझु माण्हुनि जो शौक़ हूंदो आहे न बिना वजह ई बसि तयार थियण जो, वञू घर त बसि तयार लॻा वेठा हूंदा आहिनि ईअं। अच्छा पहिरियां थींदी हाणे न, ईअं छो? हाणे छो वॾा थी विया आहियूं, ईअं चओ हाणे वॾा थी विया आहियूं, अकुल अची वियो आहे। चलो दुआ कहिड़े दोस्तनि खे यादि कंदो आहे, दुश्मन खे अॼु बि सलाम आहिनि बसि। चलो दुश्मन खे सलाम दुआ जे तरफ़ां। सो थैंक यू सो मच दुआ, तव्हां असांजे प्रोग्राम में कॉल कई। ऐं तव्हां वाइट हेयर जी लवली क्रीम लगाया था, नेक्स्ट टाइम तव्हां कॉल कई त तव्हां खां लाज़मी पुछंदमि बाबा निशानी ॿुधायो, ईअं असां यकीन कोन कंदा आहियूं, सम्झो था। सो कॉलिंग नंबर आहे 0332132288। नेक्स्ट कॉल वेठूं था, ॾिसूं था नेक्स्ट कॉलर कहिड़े सां गॾु मौजूदु आहे। हैलो अस्सलाम वालेकुम। अॼु इहो कहिड़ा सिज उभरियो आहे, कॉलियूं मायूं मायूं। अली नालो ॿुधाए पंहिंजो, माई सुणी अलाह, नालो त ॿुधाए पंहिंजो। लेला लेला लेला ख़ुशा सदको वञाए, काॾा ज़ाहिर थी आ ख़ुशि लॻी पई आहे। अदी बि ख़ुशि
1: आहे,
0: ॿियो ॿुधाए प्रोग्राम ॿुधो पिया लेला। चलो मूंखे ॿुधाए टॉपिक ते लेला छा चवंदी। टॉपिक आहे बिला वजह तयार थियण जो शौक़ अथई या बसि ईअं?
1: अच्छा हा ॿुधो न, हर शइ असांजी तयार लॻी पई हूंदी आहे, सिर्फ़ असां न हूंदा, इन करे थी सघे असांखे न वठी वञनि त वरी मेणा मिलंदा न।
0: हा पोइ दिलि टुटी
1: दाना खाई खाई
0: माना ॿुध ॿुध लेला, घर जा ताना खाई खाई पोइ सिदराए शो में गाना ॿुधंदा आहियूं ईअं न? अच्छा लीला मूंखे ॿुधायो त तव्हां वाइट एज जा कोई प्रोडक्ट इस्तेमालु कया या डी स्किन जा कोई लॻाइण जो इरादो आहे या माना? चलो चलो तव्हांखे वापसी ते वेलकम चऊं था, कहिड़े दोस्तनि खे यादि कंदी लीला? सलाम ॾे मिड़े कंहिंखे या बसि बाए बाए कयूं हाणे?
1: सलाम तव्हांखे स्पेशली ऐं सीमा ऐं बिस्मा रक्षाना, असांखे ॿुधी पई ऐं असां सां गॾु भाॼी मौजूदु आहे।
0: जी जी
1: ऐं सभिनी ॿुधण वारनि सुहिणनि खे सलाम।
0: चलो थैंक यू सो मच लीला असांजे प्रोग्राम में शामिल। लीला परी ॾाढी माशाल्लाह सुहिणी ऐं सुठी सबाजड़ी छोकिरी आहे। उन खां अलावा तव्हां प्रोग्राम ॿुधो पिया जना, प्रोग्राम में तव्हां कॉल कयो पिया, कॉलिंग नंबर आहे 0332132288। कॾहिं कॾहिं मूंखे लॻंदो आहे शायदि मां नंबर ग़लति न ॿुधाए वञा, पर सदाई सही हूंदो आहे। हीअ वारी कॉल ॾिसूं था कहिड़े सां सगन मौजूदु आहे। हैलो अस्सलाम वालेकुम।
2: वालेकुम सलाम।
0: कहिड़े सां सगन मौजूदु आहे?
2: खान पावर कार जे सेवन शरीफ़ खां रुस्तम अली पावर।
0: ओके रुस्तम भाउ ख़ुशि आहियो? जी अलहमदुलिल्लाह मज़े। जी जी प्रोग्राम ॿुधो पिया?
2: प्रोग्राम ॿुधो पिया।
0: टॉपिक ते तव्हां छा चवंदव?
2: हा टॉपिक ते इहो ई असां चवंदा की असां खां अञा क्रीम ख़रीद कोन कई
0: आहे
2: ऐं तयारु थी वेंदा आहियूं केॾीमहिल।
0: चलो इहो बि ज़बरदस्त आहे, कहिड़नि दोस्तनि खे यादि कंदे? ॿियो ॿुधायो तव्हांजे घोट में मिले अथई वाइट एज जी क्रीम या डी स्किन जी क्रीम?
2: न असां मिले कोन थी हिते, असां वरी शहर असांजा काफ़ी परे आहे।
0: जी त पोइ तव्हांखे जेको नंबर प्रोग्राम ॿुधायां थी हुन ते नंबर ते तव्हां राब्तो कयो न त तव्हांजे घोट में अवेलेबल कराए छॾनि ॻाल्हि ई सवली। चलो चलो ठीकु आहे, दोस्तनि खे यादि करे वेठो। जी जी फ़ाइज़ा त वैसे बि हलाईंदा आहियूं रोज़। ओके ओके थैंक यू सो मच, तव्हां प्रोग्राम में कॉल कई प्यारा भाउ। बिल्कुल जी कॉलिंग नंबर 0332132138। बिल्कुल जी कॉल कीजिए, आपकी कॉल हम अटेंड कर रहे हैं, आपसे बात करना चाहते हैं, आपसे जानना चाहते हैं कि क्या आप भी वाइट एज ब्यूटी प्रोडक्ट इस्तेमाल कर रहे हैं, क्या आप वो इंसान है जो डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर रहे हैं, बताएं जरा मुझे जल्दी जल्दी से। और इसके अलावा यहाँ पर आप लोगों की कॉल्स हम पिक करते जा रहे हैं। اوکے سو یہ والے کال ہم پک کرتے ہیں, دیکھتے ہیں کون کالر ہمارے ساتھ موجود ہے. ہیلو, السلام علیکم.
2: وعلیکم السلام.
0: ماں صفا مزے میں. فاروق بھائی چھالا خوش آئے ہو. ماشاء اللہ ماشاء اللہ. مامی صفا مزے میں آئے. پروگرام بدھو پیا. اوکے من ماں خوش تھا نا تو فاروق بھائی مجھے پروگرام بدن دو. چلو ٹاپک تھی چھا چوندا. بس یہ صفا بھلو کندا ہے والا. چلو زبردست. مکے یہ بتایا طبیعت وغیرہ صحیح تھا ٹھیک ہے. شکر ہے. اچھا مکے بدا ہاں وائٹ ایج کا پروڈکٹ استعمال کرنے کے بارے میں کوئی ارادہ وغیرہ ہے؟ لولی کریم تو وٹھجو تا ضرور.
2: خبر تو اللہ یقین کر الحمد للہ خبر ہے پتر گالانے سوچ بھی نہ سکتے ہیں کہ میری سکن خراب تھی ہوئی ہے. ادائی کنی سویا جی کا دن ہے اور سکن وائٹ کے مان جو کو سپلائی کم تعلم در مان کے تیرا صاف
0: کیا. چلو زبردست ماشاءاللہ. یہ ٹھیک ہے نا لولی واری جے کا کریمہ نا وائٹ ایز وہ بھی ٹرائی کرے دس جو وہ تو ڈی جو لگائی ڈی جو لگائے کرے کاڈے بھی گھومن ونو بلت ان سے بھی تھی لگ تو بس ریڈی آؤ کاڑے ون لائے. چلو زبردست. کہڑے دوست کو یاد کرو پیارو بھاپ جو استعمال بھی کرتا ہے. سو بالکل جی کالنگ نمبر 0332132288 ہی والی کال دسوں تا کھیرا سگڑ موجود ہے. ہیلو السلام علیکم.
2: وعلیکم السلام. اج کیسے ہو؟ ٹھیک ہو؟
0: الحمدللہ ٹھیک. کون بھائی ہمارے ساتھ موجود ہیں؟
2: دلیپ کمار میگواڑ بات کر رہا ہوں. بابو اور ڈسٹرکٹ گھر پار کرتے.
0: اوکے پیارے بھائی کیسے ہیں؟ ٹھیک ٹھاک.
2: آپ کی نظریات تو کٹ کٹ کے آ رہی ہے میر پور خاص کی.
0: ہاں بس نیٹورک کا تھوڑا ایشو ہوگا نا. نیٹورک ہانے صحیح کتنے بھی نہ تو ہلے. ڈاڈو مسئلہ تھی ویو ہے. مکے یہ بدھایا تو تاں اج جو ٹاپک بدھو ہے. پروگرام کے بارے میں
2: پروگرام تو تمام تمام تمام بھلوا تقریباً کچھ سالن کا بدھوں پیا پر شامل ہی ہے ساتھ
0: جی پیڑوں دفعہ تو اج کال لگی ہے. جی جی جی جی کیڑا دوستن کی یاد کرو پیڑو
2: جی. رستم علی پوارا ملک مول بلوچا مومن چالے لگاری ہے جون کمار کولی رام چند مکانو بھی دیکھی بدن کا سکنی کی کوٹ کر ہلا پرسنگ کے کلام بتائے جو ماسٹر منظور جو پانی کی بوند گلاب شربت.
0: اوکے اوکے اوکے پیارا بھا تاں جی بالکل فرمائش پوری کناسی تو سا گالائی ہوں پر ہن ٹائم جو کنا وہ شارٹ کمرشل بریک جو تھی ویو ہے. سو تما کا اجازت دٹوں دا شارٹ کمرشل بریک جی طرف ہلوں تھا. ان کا علاوہ تاں جو محبت ہوں تاں دی چا محبت سے پروگرام ودن آیو ان کا علاوہ وری اوہی ونی اوہی موٹان تھی. سو سٹے ٹیون سٹے کنیکٹڈ اینڈ کیپ لسننگ.
3: دریائے سندھ کی لہروں کے سنگ رواں دواں یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں. جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
4: سامعین و ناظرین میں عمر صادق آپ سے مخاطب ہوں. عقائد نامدار صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ آپ میں سے ہر ایک نگہبان ہے اور نگہبانی کے بارے میں ان سے پوچھا جائے گا. اولاد کے نگہبان والدین ہیں. پولیو کے بیماری سے بچانے کے لیے دو قطرے آپ ضرور پلائیے گا.
5: خوبصورتی جو اصل راز
0: सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद वाइटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी ऐं चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ऐं डीए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीह जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
5: خوشخبری صاف ۽ شفاف پاڻي صحتمند زندگي جي ضمانت
6: اوهان جي پنهنجي شهر ماتلي ۾ سندھ پيور ڊرنڪنگ واٽر 1.5 سال کان خدمت ڪري رهيو آهي سندھ پيور ڊرنڪنگ واٽر اعتماد جو نالو منرل واٽر اوزينيٽيڊ يوريفيٽيڊ
5: جيڪو پيش ڪري ٿو 330 ملي ليٽر 500 ملي ليٽر 1.5 ملي ليٽر پاڻي جي بوتل
6: 6 ليٽر پاڻي جي بوتل ۽ ٻيون پاڻي جو بوتلون متعارف ڪرائي رهيو آهي
5: ان کان علاوه اسان وٽ ريفل جي سهولت پڻ سستي اگتي موجود
6: اواں جے اعتماد کے قائم کندے اواں جی ضرورت جو خیال رکھدے
5: آفس ہو جائے یا گھر یا کاروبار شادی ایں بین تقریبات لائے ہانی اساں سان رابطہ کریو اساں وٹ ماتلی شہر واسل لائے ہوم ڈیلیوری جی سروس پن موجود آہے ودیق معلومات لائے موبائل نمبر 0371800-3920
6: ایڈریس سندھ پیور ڈرنکنگ واٹر ویجو سونیری بینک بدین روڈ ماتلی
5: خوشخبری اواں جے پنجے شہر ماتلی میں اواں جے جاتل سنیاتل ایوان میڈیکل سینٹر میں ہانے ہر قسم جا آپریشن کیا ونجن تا جے میں
6: سیزر نارمل ڈیلیوری انڈے پتے مسانے بیا مختلف قسم جا آپریشن کیا ونجن تھا جے لائے مختلف قسم جا ماہر ڈاکٹر ہیں سرجن 24 کلاک موجود ہوندا
5: جتے ڈاکٹر آفتاب ایوان جنرل فزیشن روزانو منجت 2 وگے کھا رات 8 وگے تائیں مریضن جو معائنو کندا گائناکالوجسٹ ائیں عورتن جے بیمارن جی ماہر ڈاکٹر راہلا بھٹی
6: ائیں گائناکالوجسٹ ائیں عورتن جی بیمارن جی ماہر ڈاکٹر ناہید آفتاب
5: ائیں ڈاکٹر حمید اللہ پٹھان نیورو سرجن اربا مینجن 2 وگے کھا شام 4 وگے تائیں ڈاکٹر ظہور احمد میمن دماغی بیمارن جو ماہر مینجن 12 وگے کھا 1 وگے تائیں مریضن جو علاج کندا
6: ائیں ڈاکٹر سجاد احمد نیورو فزیشن راچر جے ڈی مینجن 2 وگے کھا 3 وگے تائیں مریضن جو معائنو کندا ڈاکٹر کمبر لگاری جنرل سرجن ایسوسیٹ پروفیسر لیاقت یونیورسٹی ہاسپٹل حیدرآباد
5: ایڈریس ایوان میڈیکل سینٹر نزد نوتکاری چوک بدین روڈ ماتلی

पाकिस्तान जे खिते में इस्तेहकाम लाइ कोशिशुनि जी अहमियत वधी वई। अमरीका दहशतगर्दी ख़िलाफ़ कोशिशुनि में पाकिस्तान खे अहम ऐं मर्कज़ी हिसेदार करार ॾेई छॾियो। अमरीकी सेंट्रल कमांड जे सरबराह एडमिरल ब्रेड कोपर चयो आहे त पाकिस्तान दहशतगर्दी जे ख़ात्मे लाइ एतमाद जोगो हिसेदार आहे, जेको खिते में कालदम दाइश ख़रासां ख़िलाफ़ जंग में मर्कज़ी हैसियत रखे थो। अमरीका जे सेनेट कमेटी खे ब्रीफिंग ॾींदे सेनेट काम सरबराह चयो त पाकिस्तान सां मज़बूत फ़ौजी हिसेदारी सबबि दहशतगर्दनि ख़िलाफ़ वॾी कामयाबी मिली आहे। गॾियल कामयाबियूं पाकिस्तान ऐं अमरीका जी पुराणी दोस्ती ऐं गॾियल अज़म जे सिधी रीत अकासी कनि थियूं। दहशतगर्दी वारनि सरगर्मियुनि ऐं इलाक़े सिक्योरिटी ख़तरनि सबबि अफ़गानिस्तान वाशिंगटन जे ध्यान जो महूर आहे। अमरीकी सदर ट्रंप हिक भेरो ॿीहर ख़बरदार कंदे चयो आहे त ईरान जल्द खां जल्द जंग बंदी करे उन जे हक़ में बहितर थींदो। जेकॾहिं जल्द अमन मुआदो तय न थियो त ईरान खे तमामु ॾुखे वक़्त खे मुंहुं ॾियणो पवंदो, जेको उन जे वेझो पहुची चुको आहे। अमरीकी अख़बार न्यूयॉर्क टाइम्स दावा कई आहे त अमरीका इसराइल जे ईंदड़ हफ़्ते ईरान ते हमले जी तयारी मुकमल करे वरिती आहे। हमला ईंदड़ हफ़्ते ॿीहर शुरू थी सघनि था। अमरीकी अख़बार मूजिबि विच ओभर जे ॿिनि आला अहदेदारनि चयो आहे त इसराइल ऐं अमरीका मुख़्तलिफ़ अस्करी ऑप्शन्स ते गौर करे रहिया आहिनि, जिन में ईरान जे फ़ौजी ऐं बुनियादी ढांचे ते वॾी बमबारी, नारफार्स में वाक़े ईरान जे अहम तेल बरामदी मर्कज़ ख़ारिज आइलैंड ते कब्ज़ो ऐं ईरानी सरज़मीन ते कमांडोज़ लाहे मलबे हेठां दबियल एटमी मवाद खे कब्ज़े में वठणु शामिल आहे। توانائی جی سپلائی بابت رکاوٹن جی صورتحال برقرار رہی تو معاشی ترقی متاثر تھی وڈے پیمانے سے ڈگے مدعے لائے معاشی ڈخیاں پیدا تھیں۔ گڈیل قوم کے معاشی اور سماجی کاؤنسل کے اجلاس دوران پاکستانی نمائندے آصم افتخار احمد چیو ہے ہاڑوکو عالمی توانائی سپلائی میں ایندڑ رکاوٹن جا اثر دنیا کے ہر خطے ای معیشت میں محسوس کیا پیا ون۔ بارن جو قیمتوں 2025 کی سرسوتی بھیٹ میں بین کا ٹے کروڑ 20 لاکھ مہ غربت میں ونڈ جو خطرہ پیدا ویو ہے۔ اولا ایشیا جا ملک ان بحران میں سیدھی ریت شامل نہ پر اثر برداشت کر رہا ہے۔ تکرار سبب سب کا متاثر ملکن میں پاکستان بھی شامل ہے۔